محمد رفیق کی تعداد ساتھیوں کی آوازوں میں ابھی آپ نے سنی فلم بے درد زمانہ کیا جانے سے یہ گانا. कार्यक्रम में अब आपको सुनवाते हैं सुधा मल्होत्रा की आवाज में ये गाना. बोल भरत व्यास के हैं और संगीत है हेमंत कुमार का. फिल्म का नाम